सैनाको छ जिन्दगी मनको तिमी कामनाको बन्दगी एक दुई तिन चार पाँच कक्का।